तो ना कुछ मैसेजेस भी आप लोगों के शामिल हो रहे हैं हमारे साथ इस प्रोग्राम में. कैन आई गेट मोर इन्फो ऑन दिस? डेफिनेटली जनाब, आपको इन्फो देंगे हम. अभी तो प्रोग्राम शुरू हुआ है. थैंक यू वेरी मच. जितने भी हमारे नॉटिंघम शायर के लिसनर, आपसे गुजारिश है जब आप मैसेज करें व्हाट्सएप पे तो फिर डेफिनेटली बताया कीजिए कि आप कहाँ से हैं, कौन से हैं, यानी किस इलाके से हैं और आपका नाम क्या है, ताकि आपका नाम लोगों को बताया जा सके या लिसनर्स को समझाया जा सके कि कौन हमें कहाँ से रब्ता, क्यों, किस लिए, कैसे कर रहा है. इसके अलावा ये भी आपको बताता चलूँ कि दूसरी जो ऑप्शन है, जो ऑप्शन है जो मैंने आपसे डिस्कस करनी है वो यही है. बिल्कुल यही मैंने आपको बताना था कि अगर आप रबते के साथ साथ ये भी चाहते हैं कि जो नॉटिंघम शहर से बाहर के लोग हैं, यानी जो आउट ऑफ सिटी से हमें सुन रहे हैं या ऐप पे हमें ट्यून करते हैं या फिर आउट ऑफ कंट्री हमें सुन रहे हैं, तो फिर आपसे ये गुजारिश है कि आप जहां से भी हैं, अक्सर लोग होते हैं ना कि रहते किसी और जगह पे, व्हाट्सएप किसी और जगह का होता है, तो अगर आप मुझे मैसेज करें इस नंबर पे 01157100971, तो फिर आप डेफिनेटली बता दीजिए कि आप यहां पे हैं या बाहर हैं, ताकि हम अनाउंस कर सके. अगर नहीं भी करना चाहते नो प्रॉब्लम एट ऑल, आपका नाम सीगेराज में रखा जाएगा. लेकिन अगर कोई प्यारा सा मैसेज आपको इस आज के टॉपिक के इन क्रिटिसिज्म तनकीद के हवाले से देखने को या सुनने को या लोगों को समझाने को मिले, तो फिर डेफिनेटली मुझसे रब्ता कीजिए. लेकिन सामने तनकीद बेसिकली क्रिटिसिज्म को अगर हम लेके चलें तो बड़ी सी जो हमारी पेश खामियां हैं, जो हमारी सबसे जो इम्पोर्टेंट जो दराड़े हैं, बेसिकली जो क्रैक्स हैं, जो इस वक्त बहुत ही ज़्यादा तक हमारी रूह के अंदर तक, हमारे जिस्म के अंदर तक भर चुके होते हैं, हम तनकीद के लिए बड़ी ज़बरदस्त ये ना एक महारत रखते हैं. मैं साउथ एशियन कम्युनिटी को इसलिए करता हूँ कि हमारे पाकिस्तान, इंडिया, बांग्लादेश, नेपाल, श्रीलंका, जो भी हमारे एरियाज हैं, अब उनमें एक फेवरेट हॉबी है बेसिकली. चार बंदे खड़े होंगे ना तो किसी एक बंदे को आप पकड़ लें, किसी एक ऐसे कमीने दोस्त को पकड़ लें जिस पे आपको बहुत ज्यादा गुस्सा है, तो फिर आप उन चार बंदों में उसको डिस्कस करें, यार मजा आ जाता है कभी, कि कमाल हो जाता है और इतनी जबरदस्त एक चीज बनती है, इतनी खूबसूरत एक वो लाइन बनती है, यार क्या बात है. एनीवे, तंज़ो मज़ाक के हवाले से बात ठीक है. अब हम बात करते हैं प्रैक्टिकल लाइफ में तनकीद की जगह क्या होती है. दो किस्म की तनकीद या क्रिटिसिज्म आप ले सकते हैं. एक ऐसा क्रिटिसिज्म जो इंसान को इंसान बना देता है, एक ऐसा क्रिटिसिज्म जो आपकी बिगड़ी हुई औलाद को, बिगड़ी हुई इम्प्लॉयज को, या बिगड़ी हुई जितनी भी नेशन है, या जितने भी आपका हल्का अहबाब है, दोस्त यार हैं, बल्कि ये कह लें कि हल्का यारा है, जितना भी आपका हल्का यारा है, अगर आप इनमें से किसी को भी फिट करना चाहते हैं या आप ये चाहते हैं कि ये ठीक हो जाए, तो फिर आप तनकीद कीजिए, क्रिटिसिज्म का सहारा लीजिए. लेकिन इसको आप जो मंतक की लैंग्वेज है, यानी जो आपकी इस्लाही लैंग्वेज है, उसकी लैंग्वेज में, उस जुबान में आप इसको पॉजिटिव क्रिटिसिज्म कहेंगे, मस्बत तनकीद. यानी अगर आपने कोई काम किसी के सामने किया है या किसी ने आपके सामने किया है और आपको उसमें थोड़ा सा ऐसा खला नजर आ रहा है जिससे आप ये समझें कि ये खला पूर्ण होना चाहिए, फ्लॉ निकलना चाहिए, अगर आप ये चीज बताएंगे तो इससे मजीद ये और खूबसूरत हो जाएगा. अब ये उस बंदे के लिए एक प्रॉफिट वाली चीज है, एक फायदेमंद चीज है. और फायदेमंद चीज जब इंसान थोड़ा सा भी लेके निकलता है ना अपनी जात के लिए, या अपनी जात से बाहर निकल के सोचता है अपने फायदे के लिए, किसी के फायदे के लिए, अपनी जात से बाहर निकल के डेफिनेटली आप किसी के फायदे के लिए सोचेंगे, तो फिर आपको ये अंदाजा होगा कि दुनिया बड़ी खूबसूरत है. फिर हम एक खूबसूरत सी कम्युनिटी बना सकते हैं, जैसे कि इस कम्युनिटी को हम रन कर रहे हैं सारे व्यक्ति मिलके, इस देश के प्रदेश में, इस प्रदेश के देश में. जब हम ये देखते हैं कि किसी के सहारे की जरूरत है, किसी ने कोई ILR अप्लाई करना है, किसी ने कोई रेजिडेंस परमिट है, या वट एवर कोई वर्क परमिट का इशू है, या कोई कंप्लाइंस है. मोस्टली लोग हमारे पास जो साउथ एशियन कम्युनिटी में ऐसे आते हैं जिनको इन चीज़ों का नॉलेज नहीं होता कि इनको कैसे हैंडल करना है. अब यहां पे हम लोग क्या करते हैं, हम एक दूसरे को सहारा देने के लिए एक दूसरे को किसी की तरफ रेफर करते हैं. हालांकि हमें उस चीज का इंतहाई यानी अच्छे लेवल पे इल्म होता है, 90-95% तक, 100% तो कोई भी नहीं जानता, ऊपर वाले की जात के अलावा आपको इल्म होता है. लेकिन फिर भी आप सिर्फ क्योंकि बिजी लाइफ है ना, यहाँ पे दो दो तीन तीन शिफ्टों में काम कर रहे हैं, सिर्फ टाइम बचाने के लिए, टाइम फ्रेम को अपने फ्रेम को काबू में करने के लिए, या उस सर्कल से बाहर ना निकलने के लिए हम किसी की तरफ रेफर कर देते हैं. अब सामने देखें, यहां से क्रिटिसिज्म शुरू होता है.
مثبت تنقید آپ کی زندگی میں موٹیویشن کیسے لے کے آتی ہے جب آپ نے اس کو کسی کی طرف ریفر کر دیا؟ اب موسٹلی جو اگلا بندہ ہے اگر وہ پروفیشنل نہیں ہے, اگر تو آپ کسی پروفیشنل کو ریفر کرتے ہیں دین ویری گڈ, اگر وہ پروفیشنل نہیں ہے یا اپنی جان چھڑانے کے لیے وقتی طور پہ اسے کہہ دیتے ہیں کہ یار تم فلاں بندے سے رابطہ کرو, یا وہ آپ کو رائے دیتا ہے کہہ رہے کہ فلاں بندہ میرے پاس موجود ہے میں اسے پوچھنا لوں, کہ ہاں ہاں یار اس سے پوچھ لو. اب جب وہ اس بندے کے پاس جائے گا اس کے وچار کیسے ہیں, اس کی سوچ کیسی ہیں, اس کا مینٹل لیول کیا ہے, اس بندے کی پازیٹیو انرجی کیسی ہے, اس بندے کا ایک نا اورا کیسا ہے. اب اگر وہ ہو سکتا ہے کہ آپ کے لیے وہ ڈفرینٹ ایک پرسنالٹی ہو لیکن اس بندے کے لیے وہ ٹوٹلی ڈفرینٹ ہوگا, تو وہ ہو سکتا ہے اس کو نیگیٹو کوئی گائڈ لائن دے دے یا اس کو کچھ ایسی چیز بتا دے جو اس کی انفارمیشن میں نہیں ہوگی, اور بات کو کور کرنے کے لیے یار ایک فلاں بندے کے ریفرنس سے آیا ہے اور اس چیز کو میں بتاتا چلوں. اب یہاں سے جب لوگ ہیں تو وہ کام خراب ہو جائے گا یا کچھ ہو جائے گا, یہ ایک سینیریو. دوسرا سینیریو بھی ڈسکس کرتے ہیں, ٹھیک بھی ہو سکتا ہے. تو پھر آگے پیچھے کے جو لوگ ہیں نا وہ تنقید کرنا شروع کریں گے. اب تنقید کیسے کریں گے؟ جی فلاں بندہ ہے ناظر خان ہے ریڈیو 97.1 ایف ایم پہ جناب براڈ کاسٹر, اس نے یہ کہا تھا کہ فلاں بندے کے پاس چلے جاؤ, کام خراب ہو گیا, اب تنقید شروع ہو جائے گی. وہ بندہ ہی ایسا ہے, اس بندے کو انفارمیشن ہی نہیں ہے. اب یہ جو تنقید ہے نا بیسیکلی ایک اچھا کام کرنے کے چکر میں آپ نیگیٹو تنقید کا سامنا یعنی کریٹیسزم نیگیٹو کا سامنا کر رہے ہیں. کام تو بے شک آپ نے اچھا کیا کہ اپنی جان چھڑائی, مطلب ایک انفارمیشن اس کو پاس نہیں کی, حالانکہ پاس آپ کے پاس انفارمیشن تھی, لیکن پھر بھی کہیں آپ کو ڈاؤٹ تھا کہ یار کہیں غلط نہ ہو جاؤں, بندے کی زندگی کا سوال ہے, آپ نے کسی کی طرف ریفر کیا اور اس کو وہ صحیح گائڈ لائن نہیں ملی اور کام تھوڑا خراب ہو گیا. بلکہ یہاں پہ ہلکی سی ڈاکومنٹیشن خراب ہو جائے تو کافی کام خراب ہو جاتا ہے. اب یہ پیچھے سے کمیونٹی ہے نا اور جو انوائرمنٹ ہے, انوائرمنٹ بن ایسا چکا ہے کہ ہم لوگوں کی غلطیوں کو خامیوں کو بڑے غور سے نوٹ کرتے ہیں. اب اس پورے سینیریو میں وہ جو صاحب ہیں, وہ جو ویکتی ہیں, ان کا کوئی بھی قصور نہیں گنا جائے گا, ان کا اس پورے کانڈ سے کوئی لینا دینا نہیں ہوگا. لیکن لوگ کیونکہ اس بندے کو جانتے ہیں, وہ آپ کو جانتا ہے, اور آپ کے پاس یہ جو سرکل ہے سرکل میں تنقید کا نشانہ بنیں گے. آپ کام اچھا کرنا چاہا, ریفر اچھا کیا, لیکن کام ہو گیا غلط, تو اب جو نیگیٹو تنقید ہے وہ آپ سامنے آپ کی آئے گی. یہ ہماری لائف میں بہت زیادہ کامن ہے, اسپیشلی ہماری پروفیشنل لائف میں یا پریکٹیکل لائف میں. اس چیز کو اگر آپ دیکھیں تو کریٹیسزم اتنی زیادہ کامن ہو چکی ہے کہ ہم بندے کی غیبت اور تنقید, یہ دو ڈفرینٹ چیزیں ہیں, ہم بندے کی غیبت یعنی پیٹ کے پیچھے بات کرتے ہیں, برائی کرتے ہیں, اور اس کے بعد سیٹسفائڈ بھی رہتے ہیں کہ یار اٹس اوکے, کوئی بات نہیں, نارمل چیز ہے. لیکن جب لوگ تنقید کرتے ہیں تو بیسیکلی وہ اصلاح کی طرف لے کے جانے کے بجائے جب بات آپ تک پہنچے گی, نہ کہتے ہیں ایک زبان سے بات نکلتی ہے نا, تو جب دسویں بندے تک پہنچتی ہے وہ ٹوٹلی چینج ہو چکی ہوتی ہے.

Assalamu alaikum, namaste, sat sri akal, hello, hello, hello, a very beautiful, exciting, first charming morning. आप सभी लिसनर्स के लिए, dear listeners, मैं हूँ आप सभी की होस्ट आरजे ज़ैनब फातिमा और आप सभी ट्यून कर रहे हैं आपका अपना पसंदीदा आपका अपना फेवरेट रेडियो स्टेशन रेडियो फजा 97.1 FM विद योर फेवरेट प्रोग्राम दीवार डायलॉग. सो हमेशा की तरह जैसे कि आप सभी को मालूम है कि रेडियो फजा 97.1 FM ही है वो वाहिद प्लेटफॉर्म जहां आपको मिलती है इन्फॉर्मेशन, साथ ही साथ होती है मेरी और आपकी कम्युनिकेशन और फिर प्रोग्राम में शामिल किए जाते हैं बहुत सारे खूबसूरत खूबसूरत ट्रैक्स. सो कुछ ऐसे गाने शामिल किए जाते हैं प्रोग्राम में जो कि होते हैं आपके पसंदीदा, साथ ही साथ कुछ ऐसे ट्रैक्स को भी प्रोग्राम में शामिल किया जाता है जो होते हैं मेरे पसंदीदा. सो इसी तरह से कुल मिला के कुछ हम अपने लिसनर्स का ख्याल रखते हैं और कुछ हम अपने दिल की सुनते हैं, कुछ इसी तरह से है हमारे इस प्रोग्राम का पैटर्न जहाँ हर दिन आपको मिलती है इन्फॉर्मेशन, साथ ही साथ होती है मेरी और आपकी कम्युनिकेशन. गपशप का यह सिलसिला भी चलता रहता है, आपके ओपिनियन, परसेप्शन और साथ ही साथ आपकी गॉसिप्स को भी प्रोग्राम में भरपूर तरीके से शामिल किया जाता है. और वेल इस चीज़ का भी ख्याल रखा जाता है कि कहीं हमारे लिसनर्स बोर ना हो जाएं, सो उनका पसंदीदा ट्रैक भी प्रोग्राम में शामिल किया जाता है. सो वेल लिसनर्स, हमेशा की तरह आज भी मैं लेकर आई हूँ आप सभी के लिए बहुत सारी मालूमात, यानी कि इन्फॉर्मेशन होगी आपकी और मेरी बहुत सारी गपशप. सो इसका सिलसिला स्टार्ट करते हैं क्योंकि अब से लेके ठीक 12 बजे तक हम और आप रहने वाले हैं साथ साथ. सो ये गपशप बातचीत का सिलसिला चलता रहेगा. सबसे पहले ये बताइए क्या आपने इस खूबसूरत दिन का आगाज कर लिया है, हाँ या ना? वेल, अगर आपने अभी तक इस खूबसूरत दिन का आगाज कर लिया है तो इट्स अ रियली गुड साइन, क्योंकि जो लोग वक्त से अपने दिन का स्टार्ट ले लेते हैं वो कभी भी किसी भी रेस पे पीछे नहीं रहते. और हमेशा ऐसा होता है कि अगर आप टाइम से सुबह जल्दी उठ जाएं, प्रॉपरली ब्रेकफास्ट करें, अपने पूरे दिन का स्केड्यूल रेडी कर लें, तो मुझे नहीं लगता कि ऐसा होगा कि आप कभी भी कहीं से भी लेट होंगे. वेल, ये वो तमाम तरह लोग होते हैं जो थोड़ा सा लेट हो जाते हैं, जो कि सुबह के वक्त सुस्ती और काहली का शिकार रहते हैं, इंक्लूडिंग मी. वेल लिसनर्स, रात को हमेशा जब भी मैं सोचती हूँ कि अच्छा चलो ठीक है मैं जल्दी सो जाती हूँ क्योंकि मुझे सुबह जल्दी उठना है, लेकिन समहाउ जैसे कि सोशल मीडिया एडिक्शन, सो फोन स्क्रॉल करते करते टाइम का बिल्कुल भी पता नहीं चलता और कब टाइम इतना ज़्यादा हो जाता है मुझे एहसास ही नहीं होता. लेकिन जब सुबह उठने का टाइम आता है तो मुझे रिग्रेट फील हो रहा होता है कि आई विश कि मैं रात को थोड़ा सा जल्दी हो जाती ताकि अब भी ये मुझे सुस्ती ना तंग करती. आई एम श्योर लिसनर्स, आप सभी के साथ भी ऐसा ही कुछ होता होगा हर सुबह. लेकिन मैं फिर भी आपको यही सजेस्ट करूंगी कि कामयाब वही लोग होते हैं जो अपने वक्त पर उठते हैं, अपनी रूटीन सेट रखते हैं और प्रॉपरली खूबसूरत से दिन का आगाज करते हैं. सो वेल लिसनर, जिन्होंने तो अभी तक इस खूबसूरत से दिन का आगाज कर लिया है उनके लिए तो वेल एंड गुड, लेकिन जिन्होंने अभी तक इस खूबसूरत से दिन का आगाज नहीं किया तो घबराने की कोई बात नहीं, ये मोटिवेशन आप ही के लिए है. जल्दी से स्टार्ट कर लीजिए इस खूबसूरत से दिन का, क्योंकि एक नया दिन आपका मुंतजर है इस उम्मीद के साथ कि आप बनाएंगे इस दिन को ना सिर्फ खूबसूरत बल्कि प्रोडक्टिव. सो वेल लिसनर, सबसे पहले आप अपना हाल चाल बताइए कि कैसे हैं आप सब, किस तरह का गुजर रहा है आपका वक्त और ये जिंदगी की गाड़ी किस तरह से तेजी से आगे बढ़ती चली जा रही है. वेल, अगर देखा जाए तो आजकल लोग इस कदर मसरूफ हो चुके हैं कि किसी के पास इतना वक्त भी नहीं कि किसी दूसरे का हाल चाल पूछे. सो आपको तो ये चीज़ अक्सर वक्त रियलाइज होती होगी कि अब आपके वो जो फ्रेंड सर्कल्स थे या फिर आपकी जितने भी सोशल मीडिया इंटरेक्शंस जो कुछ टाइम पहले बहुत प्रॉपरली हुआ करते थे अब उस तरह से नहीं हो रहे. सो इसकी कोई खास रीज़न नहीं है, द रीज़न इज कि अब जिंदगी बेहद फास्ट होती चली जा रही है जिसकी वजह से हर एक इंसान अपनी ज़िंदगी में इस कदर मसरूफ होता है कि ना तो उसके पास वक्त है किसी दूसरे से बात करने का और ना ही हाल चाल पूछने का.
لیکن میں پھر بھی یہی کہوں گی کہ اس مصروفیت کے لمحات میں بھی آپ اپنے پیاروں کو یاد رکھا کریں, کیونکہ سم ٹائمز آپ کے پیاروں کو آپ کے وقت کی ہی ضرورت ہوتی ہے. کبھی کبھار ایسا ہمیں لگتا ہے کہ ہم بہت زیادہ اسٹرگل کریں گے یا پھر بہت سارے پیسے کمائیں گے سو ہماری فیملی اس سے بے حد خوش ہوگی, بٹ اگر آنیسٹلی دیکھا جائے تو ان تمام تر آسائشوں کے ساتھ ساتھ ہماری فیملی کو ہمارے ٹائم کی, ہمارے سپورٹ کی بھی ضرورت ہوتی ہے. سو کوشش کیا کریں کہ اپنے پیاروں کے ساتھ اپنا وہ جو کنیکشن جو تھوڑا سا ویک ہو چکا ہے ڈیو ٹو مصروفیت اسے برقرار رکھیں. سو ویل لسنرز, آج کے لیے آپ سبھی کے لیے میرے پاس ہے بہت ہی زبردست سا ٹاسک. تو آج آپ نے کیا کرنا ہے, اپنے ان تمام تر چاہنے والوں کو, ان عزیز و اقارب کو جن کے ساتھ ایک عرصے سے آپ کی بات چیت نہیں ہوئی, ابھی اٹھائیے فون اور ان کے لیے ایک اچھا سا پیارا سا میسج لکھ کر بھیج دیجیے. اس سے کیا ہوگا, رابطہ دوبارہ سے بحال ہوگا اور آپ کے بیچ میں جو ڈسٹینس آ چکا ہے وہ بھی کم ہوگا. ساتھ ہی ساتھ اگر آپ کی زندگی میں کوئی ایسا نہیں ہے موجود تو آپ ہمیں بھی ٹیکسٹ کر سکتے ہیں. آئیے چلیے آپ کو بتاتی ہوں کہ کس طرح سے آپ ریڈیو فضا 97.1 ایف ایم اور ڈیوا ڈائلاگ کا حصہ بن سکتے ہیں. سو ویل لسنرز, ریڈیو فضا 97.1 ایف ایم کے اسٹوڈیو کا حصہ بننے کے لیے سب سے پہلے میں آپ کو بتاتی ہوں وہ طریقہ جس کے تھرو آپ اپنی آواز ہم تک پہنچا سکتے ہیں. نہ صرف آپ اپنی آواز ہم تک پہنچا سکتے ہیں بلکہ آپ آج کے دن کے حوالے سے ہم سے شیئر کر سکتے ہیں کہ آپ کے کیا پلانس ہیں, آج کون سے اسپیسیفک ٹاسک ہیں جو آپ آج کے دن میں پرفارم کریں گے اور کس طرح سے آپ بنائیں گے آج کے اس دن کو پروڈکٹیو. سو آپ نے سمپلی جانا ہے 01157100971. یہ نہ صرف ہمارا واٹس ایپ نمبر ہے بلکہ ہے ایک رابطے کا ذریعہ جو آپ کو ہم سے اور ہمیں آپ سے جوڑتا ہے. سو اس نمبر کے تھرو آپ ہم سے وہ تمام دروازے شیئر کر سکتے ہیں جو آپ چاہتے ہیں کسی اپنے چاہنے والے سے شیئر کرنا یا کسی ایسے انسان سے جس کو آپ کا لگتا ہے کہ وہ آپ کو سنے گا, آپ کو سمجھے گا اور آپ کو آپ کی مرضی کے مطابق ایک بہت ہی اچھی سی پیس آف ایڈوائس دے گا. ویسے کتنا لکی ہوتا ہے نا کہ ہماری لائف میں کوئی ایسا انسان ایگزسٹ کرے جو بنا کسی ججمنٹ کے ہمیں نہ صرف سنے سمجھے اور ہمیں ہماری تمام طرح کی سچویشنز پہ ایک بیٹر ڈیسیژن کرنے میں مدد دے. سو کریڈٹ گوز ٹو آل دوز پیپلز جو کہ ہم سبھی کی زندگی میں کوئی نہ کوئی تو ایسا موجود ہوتا ہے. سو آج آپ ان کو بھی ٹیکسٹ کر سکتے ہیں اور انہیں یہ ریئلائز کروا سکتے ہیں کہ ان کی موجودگی آپ کے لیے کس قدر ضروری ہے, کیونکہ سم ٹائمز ایسا ہوتا ہے کہ جب تک آپ دوسرے کو ریئلائز کروائیں تو اچھا لگتا ہے, اس طرح سے آپ کے رشتے بھی مضبوط ہوتے ہیں اور آپ سے تعلق بھی اچھے ہو جاتے ہیں. سو ویل لسنرز, اس واٹس ایپ نمبر کے تھرو آپ نہ صرف اپنے پلانس گولز ہم سے شیئر کر سکتے ہیں, اس کے علاوہ آپ ہمیں یہ بھی بتا سکتے ہیں کہ آپ کو کس طرح کے ٹاپکس پسند ہیں, آپ کیا چاہتے ہیں کہ ڈیوا ڈائلاگ کا پیٹرن کیا رکھا جائے, اگر آپ کو کوئی اسپیسیفک ریسیپی چاہیے تو وہ بھی آپ ہمیں بتا سکتے ہیں. ساتھ ہی ساتھ اگر آپ کوئی بھی پیارا سا ٹریک سننا چاہتے ہیں یا پھر کرنا چاہتے ہیں اپنے کسی چاہنے والے کو ڈیڈیکیٹ, سو اس کے لیے بھی آپ اس نمبر کے تھرو ہمیں بتا سکتے ہیں. سمپلی آپ کو کرنا یہ ہے کہ آپ کو جانا ہے واٹس ایپ پہ یا پھر اٹھانا ہے اپنا فون, اس نمبر کو ڈائل کرنا ہے, اپنے نام کے ساتھ کوئی بھی پیارا سا پیغام یا جو کچھ بھی ہے آپ نے لکھ کر بھیج دینا ہے. ویل, ہم بھرپور کوشش کریں گے کہ آپ کے پیغامات کو پروگرام میں شامل کیا جائے اور پروگرام میں وہی ٹریک شامل کیے جائیں جو کہ ہیں آپ کے پسندیدہ. سو ساتھ ہی ساتھ آپ سبھی کو بتاتی چلتی ہوں کہ آپ کس طرح سے ریڈیو فضا 97.1 ایف ایم کے تمام تر نشریات کو ٹیون کر سکتے ہیں. سو اس کے لیے آپ کو جانا ہوگا ہماری آفیشیل ویب سائٹ پہ جو کہ ہے radiofaza.co.uk. سو یہ نہ صرف ایک ویب سائٹ ہے بلکہ ہے تمام تر انفارمیشن کا سورس. سو اس ویب سائٹ کے تھرو نہ صرف آپ ہمیں ٹیون کر سکتے ہیں بلکہ آپ جان سکتے ہیں ہر طرح کی انفارمیشن, چاہے وہ ریڈیو فضا 97.1 ایف ایم سے ریلیٹڈ ہو یا پھر ہو کسی بھی حوالے سے. اگر آپ کو ایسا لگتا ہے کہ میری طرح آپ بھی اپنی آواز کا جادو جگا سکتے ہیں, سو اس کے لیے بھی آپ اس ویب سائٹ پر جا سکتے ہیں اور اس ویب سائٹ پر جا کے آپ کو ہر طرح کی انفارمیشن مل جائے گی, آپ ہماری ٹیم سے کانٹیکٹ کر سکتے ہیں.